आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण श्रोतालाई स्वागत तथा अभिवादन जनाउँदै अब हजुरलाई सुनाउने छौ लोकनी आधुनिक गीत।

सरिता गुरुङ र साथीहरूको आवाजमा सुन्दै हुनुहुन्थ्यो कार्यक्रमको पहिलो प्रस्तुति। अब अघिल्लो गीत हजुरलाई सुनाइरहेछौँ थुप्देन भुटियाको आवाजमा।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। सरकारले 104 करोड़ भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड़ भन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आवाससँग जोडिएको बताएको छ। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। अनि मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ़का केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। सहकारी मन्त्रालयको 5 स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले प्रत्येक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 5 सहकारी संस्थाहरूलाई मान्यता दिन एक श्रेणीकरण ढाँचा घोषणा गरिएको बताउनु भएको छ। उहाँले आज सहकारी ब्याङ्कहरूको व्यवसाय लगभग 27 लाख करोड़ रहेको उल्लेख गर्नुहुँदै यसले देशको अर्थव्यवस्थामा यस क्षेत्रको बढ्दो योगदानलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। गृहमन्त्रीले राज्यहरूले अपनाएका मोडेल उपकानूनहरू मार्फत आफ्ना गतिविधिहरू विस्तार गरेर प्राथमिक कृषि ऋण समाजहरू प्याक्सलाई बलियो बनाउने प्रयास पनि भइरहेको बताउनुभयो। उहाँले किसानहरूलाई जैविक कृषि उत्पादनहरूको उत्पादन बढाउन र रसायनिक मल र कीटनाशकहरूको प्रयोग घटाउन पनि आग्रह गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालयले विगत 5 वर्षदेखि सहकारी मार्फत समृद्धिको मन्त्रलाई पछ्याएको र लाखौं मानिसहरूको जीवनलाई परिवर्तन गरेको बताउनु भएको छ। सहकारी मन्त्रालयको 5 स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै श्री शाहले यो दिन सहकारी क्षेत्रसँग सम्बन्धित 30 करोड़ जनता र देशभरिका 8,50,000 भन्दा बढी सहकारी संस्थाहरूका लागि अत्यन्तै शुभ दिन रहेको बताउनुभयो। उहाँले यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारमा स्वतन्त्र सहकारी मन्त्रालय स्थापना गर्ने निर्णय गरेको उल्लेख पनि गर्नुभयो। डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्तीमा श्री शाहले डाक्टर मुखर्जीले आफ्नो सम्पूर्ण जीवनमा म जस्ता लाखौं पार्टी कार्यकर्ताहरूमा भारतीयताको भावना, भारत माताप्रति श्रद्धा र भारतीय संस्कृतिको महत्व जगाउन समर्पित गरेको बताउनुभयो।
1: श्यामा प्रसाद मुखर्जी अगर न होते तो आज कश्मीर भारत का हिस्सा नहीं होता। यही वो महापुरुष थे जिन्होंने एक देश में 2 विधान, 2 प्रधान, 2 निशान नहीं चल सकते। न केवल वो आंदोलन की शुरुआत की, इसके लिए अपने प्राण भी नौछावर कर दिए।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतको एकता, अखण्डता र आत्मसम्मानको लागि डाक्टर श्यामा प्रसाद मुखर्जीको बलिदानले हरेक पुस्तालाई प्रेरणा दिइरहने बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै मोदीले भन्नुभयो, जसले अरूको कल्याणको लागि बलिदान दिन्छन् उनीहरूले अमरत्व प्राप्त गर्छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले पनि उपराष्ट्रपति भवनमा डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको 125 जयन्तीमा पुष्पाञ्जली अर्पण गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उपराष्ट्रपतिले डाक्टर मुखर्जी एक दूरदर्शी राजनेता र राष्ट्र निर्माता भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले पनि डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको 125 जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। यो नियमित रूपमा चल्ने 800 भन्दा अतिरिक्त रेलहरू हो। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री वैष्णवले श्रद्धालुहरूको लागि सहज सञ्चालन र निर्बाध यात्रा सुनिश्चित गर्न आगामी रथयात्राको लागि रेलवेको तयारीको समीक्षा गर्ने बताउनुभयो। उहाँले पुरी रेलवे स्टेशनमा 30,000 यात्रीहरूको लागि अस्थायी व्यवस्था गरिने बताउनुभयो। श्री वैष्णवले यस वर्ष ओणम पर्वको समयमा रेलवेले 100 भन्दा बढी विशेष रेलहरू चलाउने पनि जानकारी दिनुभएको छ। सरकारले 104 करोड़ भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड़ भन्दा बढी आयुष्मान भारत

0: समस्या खाताहरू आवाससँग जोडिएको बताएको छ। यो देशको एकीकृत डिजिटल सार्वजनिक स्वास्थ्य प्रणाली तर्फको महत्वपूर्ण प्रगति हो। आधार कार्ड जस्तै आवा पनि 14 अङ्कको अद्वितीय पहिचान हो, जसले व्यक्तिहरूलाई वृहत स्वास्थ्य प्रणालीमा सुरक्षित रूपमा जोड्छ।
1: यह प्रणाली मरीजों को डिजिटल स्वास्थ्य सेवाओं तक पहुंच प्रदान करती है। इस नेटवर्क के माध्यम से रोगी संपूर्ण चिकित्सा इतिहास के साथ बीमाकर्ताओं, स्वास्थ्य सुविधाओं, डॉक्टरों और अन्य सेवाओं से जुड़ सकते हैं। सरकार का लक्ष्य है कि आयुष्मान भारत डिजिटल मिशन के माध्यम से देश के सभी मरीजों और सभी स्वास्थ्य सुविधाओं को एक ही डिजिटल नेटवर्क से जोड़ा जाए। इसका उद्देश्य प्रत्येक नागरिक के लिए पूर्णतः डिजिटल स्वास्थ्य रिकॉर्ड उपलब्ध कराना है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज आध्यात्मिक गुरु दलाई लामालाई उहाँको 91 जन्मदिनमा शुभकामना व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले शान्ति र सद्भावको उहाँको सन्देश विश्वभरिका मानिसहरूका लागि मार्गदर्शक प्रकाश रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले दलाई लामाको नैतिक र आध्यात्मिक शक्ति र विश्वव्यापी कल्याणप्रतिको उहाँको प्रतिबद्धता प्रशंसनीय रहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। प्रतियोगितामा कश्मीर विश्वविद्यालयका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन्। संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले विजेता विश्वविद्यालय कलेज र असाधारण रूपमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुहुनेछ। मन्त्रालयले संसदीय प्रक्रिया र लोकतान्त्रिक मूल्य मान्यताहरूको बारेमा विद्यार्थीहरूमा चेतना जगाउन विगत 29 वर्षदेखि विश्वविद्यालय तथा कलेजहरूका लागि युवा संसद प्रतियोगिता आयोजना गर्दै आएको छ। 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 देशभरिका 51 विश्वविद्यालय र कलेजहरूले भाग लिएका थिए। युवा संसद योजनाले युवा पुस्तामा आत्म अनुशासन, विविध विचारहरूको लागि सहिष्णुता, विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवन शैलीका अन्य गुणहरू जगाउने लक्ष्य राखेको छ। यो योजनाले विद्यार्थीहरूलाई संसदको कार्यप्रणाली र प्रक्रियाहरू, चर्चा र बहसका प्रविधिहरूसँग पनि परिचित गराउँछ र आत्मविश्वास, नेतृत्व कौशल र प्रभावकारी कौशल विकास गर्छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले राष्ट्रिय योग्यता सहप्रवेश परीक्षा नीट युजी 2026 परीक्षा शुल्क फिर्ताको लागि ब्याङ्क खाता विवरण अपडेट गर्ने समय सीमा यस महिनाको 7 तारिकसम्म बढाएको छ। एक सामाजिक सञ्जाल पोस्टमा एनटीएले आफ्नो ब्याङ्क खाता विवरण पुष्टि गरेका उम्मेद्वारहरूको लागि फिर्ता प्रक्रिया शुरू भएको जानकारी दिएको छ। एनटीएले हालसम्म केवल 8,29,510 उम्मेद्वारहरूले आफ्नो ब्याङ्क विवरण सच्याएर अपडेट गरेको जानकारी दिएको छ। चुनाव आयोगले पश्चिम बंगालको 3 राज्यसभा सीटका लागि उपचुनावको घोषणा गरेको छ। राज्यसभा सदस्य सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश चेक बैरेकले राजीनामा दिएपछि यी सीटहरू रिक्त भएको थियो। मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ़का केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। मौसम विभागले आगामी 3 दिनमा दक्षिण पश्चिम मनसून उत्तर अरब सागरको केही भागबाट राजस्थानसँगै गुजरात, हरियाणा र पंजाबका केही भागहरूमा अगाडि बढ्ने सम्भावना रहेको बताएको छ। आज असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, दिल्ली र पश्चिम बंगालमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागले पश्चिम बंगाल र सिक्किममा बिजुली र तीव्र हावासहित वर्षा हुन सक्ने पनि बताएको छ। मेक्सिको सिटीको एस्टेका स्टेडियममा खेलिएको फिफा विश्वकपको म्याचमा इङ्ल्याण्डले मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। रेलमन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। सरकारले 104 करोड भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड भन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आवासँग जोडिएको बताएको छ। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ अनि मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय आतंकवाद विरुद्धको शून्य सहनशीलता नीति अन्तर्गत भारत सरकारले थप 23 जनालाई आतंकवादी घोषित गर्यो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। आतंकवाद विरुद्धको मोदी सरकारको शून्य सहनशीलता नीति अन्तर्गत अर्को महत्वपूर्ण कदम चाल्दै केन्द्रीय गृहमन्त्री अमित शाहको मार्गदर्शनमा गृह मन्त्रालयले थप 23 जनालाई आतंकवादी घोषित गरेको छ। श्री शाहले भन्नुभयो, भारत सरकार भारत देशका जनताको सुरक्षा सुनिश्चित गर्न प्रत्येक

आतंकवादी मोड्युललाई ध्वस्त पार्न प्रतिबद्ध छ। घोषणा गरिएका 23 आतंककारीहरू मध्ये 17 जना पाकिस्तानी नागरिक हुन्। यद्यपि तिनीहरू हाल पाकिस्तान र पाकिस्तानले कब्जा गरिएको जम्मू कश्मीरबाट आतंकवादी गतिविधिहरू सञ्चालन गर्ने गर्दछन्। 2019 केन्द्र सरकारले गैर कानुनी गतिविधि रोकथाम ऐन 1967 युएपिएमा संशोधन गरेपछि उक्त ऐनको धारा 35 अन्तर्गत हालसम्म 57 जनालाई आतंकवादी घोषित गरिएको छ र यसको चौथो अनुसूचीमा सूचीबद्ध गरिएको छ। केन्द्र सरकारले अब माथि उल्लेखित चौथो अनुसूचीमा यी 23 थप व्यक्तिहरूलाई पनि आतंकवादी घोषित गरेको छ। सूचीमा पाकिस्तानी नागरिकहरू मसुद इलियास काश्मीरी, मुफ्ती मसुद इलियास अबु मोहम्मद वा एम मसुद इलियास, मोहम्मद मुसद्दिक उर्फ डाक्टर अब्दुल मनान, सज्जाद हमजा, वाहिद खान, मुफ्ती मोहम्मद आस्कर खान उर्फ अबु सात, हाफिज अब्दुल शकुर उर्फ कारी जरार, अब्दुल्ला जिहादी उर्फ सहनवाज उर्फ अल हिजामा, गुलाम फरीद उर्फ गुलशन कुमार, अब्दुल रफ हाजिफ अब्दुल रफ, अशफाक अहमद उर्फ इशफाक अहमद, हाजिफ खालिद वलिद उर्फ हाजिफ खालिद नाइक खालिद वलिद, मौलाना इमदाद उल्लाह मक्की, मौलाना इमदाद इमदाद भाई वा मौलाना इमदादुल्लाह, मौलाना सेफुल्लाह खालिद उर्फ वलीउल, मोहम्मद सलीम वा वाजिद, मोहम्मद याकूब उर्फ अबू सुमामा, मौलाना अली मोहम्मद युफ अली मोहम्मद, समास अली, कारी याकूब शेख, राणा इख्तखार, राणा वालिद आतिफ, राणा इख्तखार हैदर र वासिम नूर काउरी जट अली रहेका छन्। तिनीहरू जैस ए मोहम्मद, हरकत उल मुजाहिदिन, लश्कर ए तैयबा र प्रतिरोधी मोर्चा जस्ता विभिन्न आतंकवादी संगठनहरूसँग सम्बन्धित छन्। उनीहरू युवाहरूलाई आतंकवादी बनाउने काममा सक्रिय छन् र सामाजिक सञ्जाल मार्फत समूहहरू र आतंकवादको लागि कोष जुटाउने, सुरुङहरू मार्फत सीमा पार गरेर घुसपेटलाई सहज बनाउने, लागु औषधको तस्करी गर्ने, ड्रोन प्रयोग गरेर हतियार र गोला बारुदहरू खेप भारत पठाउने र भारतमा रणनीतिक स्थानहरूको खोजी गर्ने काममा संलग्न छन्। फिरदौस अहमद भट्ट, हारुन रसिद गनी उर्फ सुनु, बिलाल अहमद मिर उर्फ अहमद भाई, आबिद कयुम लोन, नाजिर अहमद गुजर उर्फ अबु मनाजिल र ओवेस फारुज उर्फ ओवेस अहमद मिर ओवेस फारुज मिर भारतीय नागरिकहरू हुन् जुन लश्कर ए तैयबा र द रेजिस्टेन्स फ्रन्ट जस्ता विभिन्न आतंकवादी संगठनसँग सम्बन्धित छन्। सीमापार पीओकेबाट सञ्चालित गर्ने तिनीहरू कश्मीर उपत्यकामा हतियार गोला बारुद र रसदको अवैध आपूर्ति श्रृङ्खला व्यवस्थापन गर्ने र जम्मू कश्मीरमा सुरक्षा बलहरूमाथि आक्रमण योजना बनाउने र लश्करको लागि कोष जुटाउने काममा संलग्न छन्।

0: प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। आउँदो वर्ष 2027 शैक्षणिक सत्रदेखि पश्चिम बंगालको स्कूले पाठ्यपुस्तकहरूमा डाक्टर श्यामाप्रसाद मुखर्जीको योगदानलाई सामेल गरिनेछ। चुनाव आयोगले पश्चिम बंगालको 3 राज्यसभा सीटका लागि उपचुनावको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले विनित गोयल, इन्दिरा मुखोपाध्याय र अभिषेक गुप्ताको निलम्बन अवधि थप 120 दिन बढाएको छ। उत्तर बंगाल विश्वविद्यालय सेन्टर फर फ्लोरिकल्चर एण्ड एग्री बिजनेस म्यानेजमेन्ट अनि भारतीय किसान संघको संयुक्त तत्वावधानमा आज खेती बचाओ अभियान सम्पन्न भएको छ। अनि खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिग 2026 तेस्रो संस्करण स्थानीय गोथल स्कूलको खेल मैदानमा आज ए डिभिजनको 2 म्याच सञ्चालन गरियो। अब समाचार विस्तारमा। आउँदो वर्ष 2027 शैक्षणिक सत्रदेखि पश्चिम बंगालको स्कूले पाठ्यपुस्तकहरूमा डाक्टर श्यामाप्रसाद मुखर्जीको योगदानलाई सामेल गरिनेछ। यो घोषणा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज गर्नुभयो। उहाँले कोलकातामा आयोजित बंगाल केसरी डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जन्म जयन्तीको अवसरमा आज यसको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगाल राज्य गठनमा स्वर्गीय डाक्टर श्यामाप्रसाद मुखर्जीको महत्वपूर्ण भूमिका, राष्ट्रवाद संसदमा उहाँको भाषणहरू, केन्द्रीय मन्त्री र कलकत्ता विश्वविद्यालयका कुलपतिको रूपमा उहाँको भूमिकालाई विद्यालयहरूमा पढाइनेछ। मुख्यमन्त्रीले मित्रा इन्स्टिट्युसनको जीर्णोद्धारका लागि 25 लाख रुपियाँ दिने घोषणा पनि गर्नुभयो। डाक्टर मुखर्जी यसै स्कूलमा शिक्षा लिनुभएको थियो। भारतीय जनसंघको संस्थापक, प्रख्यात शिक्षाविद र राष्ट्रवादी नेता डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जन्म जयन्तीमा यसको घोषणा राज्यको इतिहासमा एक ऐतिहासिक क्षण हो। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: यो घोषणाले आउने शैक्षणिक सत्रदेखि राज्यका सबै विद्यालयदेखि विश्वविद्यालयहरूको पाठ्यक्रममा स्वर्गीय मुखर्जीको जीवनी, विचारहरू र राष्ट्र निर्माणमा योगदानलाई सामेल गरिनेछ। मुख्यमन्त्रीले भन्नुभयो, नयाँ पिँढीलाई डाक्टर श्यामाप्रसाद मुखर्जीको व्यक्तित्व अनि राष्ट्रवादी विचारहरूले परिचित गराउनु समयको आवश्यकता हो। मुख्यमन्त्री आज कोलकाता स्थित मित्रा इन्स्टिट्युसन जानुभयो र डाक्टर मुखर्जीलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। श्रद्धाञ्जली अर्पित गर्दै मुख्यमन्त्रीले भन्नुभयो, विद्यार्थीहरूमा नेसन फर्स्ट अर्थात् राष्ट्र प्रथमको भावना विकसित गर्नु नै डाक्टर मुखर्जीलाई साँचो श्रद्धाञ्जली हुनेछ। उहाँले अझ भन्नुभयो, देशलाई सर्वोपरि राख्ने सन्देश आज पनि त्यति नै प्रासङ्गिक छ जहाँ जति उहाँको समयमा थियो।

0: जुलाई 1901 कोलकातामा भएको थियो। उहाँ एक प्रतिष्ठित शिक्षाविद थिए, साथै स्वतन्त्र भारतको पहिलो उद्योग एवं आपूर्ति मन्त्री थिए। उहाँको 125 जन्म जयन्तीको अवसरमा राज्यभरि विभिन्न सरकारी र संगठनात्मक कार्यक्रमहरू आयोजित गरियो। दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी सहित राज्यका सबै जिल्ला र महकुमाहरूमा आज भव्य जन्म जयन्ती पालन गरियो। चुनाव आयोगले पश्चिम बंगालको 3 राज्यसभा सीटका लागि उपचुनावको घोषणा गरेको छ। राज्यसभा सदस्य सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश चिकबैरकले राजीनामा दिएपछि यी सीटहरू रिक्त भएको थियो। चुनावको सूचना भोलि जारी गरिनेछ, जबकि मनोनयन दर्ता गर्ने अन्तिम मिति 14 जुलाई हो। मनोनयनको जाँच 15 जुलाईमा हुनेछ। यी सीटहरूको लागि मतदान 24 जुलाईमा हुनेछ र मतगणना पनि सोही दिन हुनेछ। पश्चिम बंगाल सरकारले विनित गोयल, इन्दिरा मुखोपाध्याय र अभिषेक गुप्ताको निलम्बन अवधि थप 120 दिन बढाएको छ। आरजीकर मेडिकल कलेज तथा अस्पतालमा महिला डाक्टरको दुष्कर्म र हत्यामा लापरवाही गरेको आरोपमा 3 अधिकारीहरू विरूद्ध अनुसन्धान चलिरहेको छ।
1: सत्ता परिवर्तन भएपछि भारतीय जनता पार्टी सरकारले आरजीकर मामिलाको फाइल पुनः खोलेको छ। घटनाको समयमा विनित गोयल कलकत्ता पुलिस आयुक्त थिए, जबकि अभिषेक गुप्त पुलिस उपायुक्त उत्तर र इन्दिरा मुखोपाध्याय पुलिस उपायुक्त मध्य रहेका थिए। सरकारले 3 अधिकारीहरूलाई निलम्बन गरेर उनीहरू विरुद्ध विभागीय कारवाही सुरु गरेको थियो। निलम्बन अवधि अब थप 120 दिन बढाइएको छ। अदालतको निर्देशनमा केन्द्रीय जाँच ब्युरो सिबिआईले मामिलाको अनुसन्धान गर्न विशेष अनुसन्धान दल एसआइटी गठन गरेको छ। अनुसन्धानको एक भागको रूपमा 3 अधिकारीहरूलाई गत महिना सिबिआई कार्यालयमा बोलाएको थियो, जहाँ उनीहरूको बयान रेकर्ड गरिएको थियो। उल्लेखनीय छ कि अगस्त 2024 आरजीकर मेडिकल कलेज र अस्पतालमा ड्युटीमा रहेकी एक महिला डाक्टरको दुष्कर्म र हत्याको घटना प्रकाशमा आएको थियो। हनुक थापा, आकाशवाणी खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उत्तर बंगाल विश्वविद्यालयमा सेन्टर फर फ्लोरिकल्चर एण्ड एग्री बिजनेस म्यानेजमेन्ट अनि भारतीय किसान संघको संयुक्त तत्वावधानमा आज खेती बचाओ अभियानको एक भागको रूपमा जैविक खेती सम्बन्धी एक दिवसीय कार्यशाला आयोजना गरिएको थियो। यो कार्यशालाको उद्देश्य रासायनिक उर्वर र कीटनाशकको प्रयोग घटाएर जैविक खेतीलाई प्रवर्धन गर्नु र किसानहरूलाई दिगो खेतीका लागि प्रशिक्षित गर्नु हो। राज्यका मन्त्री आनन्दमयी बर्मनले डाक्टर श्यामा प्रसाद मुखर्जीको जन्म जयन्तीको अवसरमा उहाँलाई माल्य अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो। प्रशिक्षण शिविरमा उत्तर बंगालका विभिन्न जिल्लाका किसानहरूले भाग लिए र आधुनिक जैविक खेती प्रविधिहरूको बारेमा जानकारी प्राप्त गरे। आयोजकहरूका अनुसार कार्यशालाको उद्देश्य किसानहरूलाई रसायन मुक्त कृषि उत्पादन अप्नाउन र समाजमा जैविक खेतीको बारेमा जागरूकता जगाउनु हो। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको तत्वावधानमा अप्पर कार्ट रोड स्थित जय हिन्द भवनमा आज एक विशेष कार्यक्रम बीच ऐतिहासिक 125 डाक्टर श्यामा प्रसाद मुखर्जी जन्म जयन्ती पालन कार्यक्रमको आयोजना गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। उक्त कार्यक्रममा उत्तर बंगाल कृषि विश्वविद्यालयका प्राचार्य गणहरूको विशेष उपस्थितिमा जिल्ला स्तरीय नेतृत्वहरू, मण्डल अध्यक्षहरू, पञ्चायत समिति अनि ग्राम पञ्चायत सदस्यहरूलाई लिएर क्षेत्रका कृषि विकासका सम्भावना अनि प्रयासहरूबारे एक विशेष कार्यशालाको आयोजना गरिएको थियो। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिग 2026 तेस्रो संस्करण स्थानीय गोथल स्कूलको खेल मैदानमा आज ए डिभिजनको 2 म्याच सञ्चालन गरियो। पहिलो खेलमा खरसाङ स्पोर्टिङ क्लबले 2 गोलको विरूद्ध 3 गोल गरेर युकेएफसीलाई पराजित गरी 3 अङ्क हासिल

वर्षाहरूको लागि रेड अलर्ट जारी गर्दै भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अलिपुरद्वार, कुचबिहार, जलपाइगुडी, दार्जिलिङ अनि कालेबुङमा मुसलधारे वर्षाका कारण तल्लो क्षेत्रमा जलभराव तथा हिमाली क्षेत्रमा पहिरो जाने स्थिति उत्पन्न हुन सक्छ। प्रशासनलाई पूर्ण रूपमा सतर्क रहने तथा नदीहरूको जलस्तरमा लगातार

निगरानी राख्ने निर्देश दिएको छ। महायोगी गुरूदेव बाबा श्री कालिदासजी महाराजको पावन सन्ध्यामा सिलगढ़ीमा आयोजित श्री दश महाविद्या विश्व शान्ति अखण्ड महायज्ञको पूर्णाहुति आज सम्पन्न भएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। आउँदो वर्ष 2027 शैक्षणिक सत्रदेखि पश्चिम बंगालको स्कूले पाठ्यपुस्तकहरूमा डाक्टर श्यामाप्रसाद मुखर्जीको योगदानलाई सामेल गरिनेछ। चुनाव आयोगले पश्चिम बंगालको 3 राज्यसभा सीटका लागि उपचुनावको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले विनित कोयल, इन्दिरा मुखोपाध्याय र अभिषेक गुप्ताको निलम्बन अवधि थप 120 दिन बढाएको छ। उत्तर बंगाल विश्वविद्यालयमा सेन्टर फर फ्लोरिकल्चर एण्ड एग्री बिजनेस म्यानेजमेन्ट अनि भारतीय किसान संघको संयुक्त तत्वावधानमा आज खेती बचाओ अभियान सम्पन्न भएको छ। अनि खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिग 2026 तेस्रो संस्करण स्थानीय गोथल स्कूलको खेल मैदानमा आज ए डिभिजनको 2 म्याच सञ्चालन गरियो। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।